من اقول چودہ کلا سے کلا کے اندر شکتی نرنکار کی شکتی تریتے یوگ دے اوتار بھگوان رام چند جی چودہ کلا دوپر جگ کے اوتار بھگوان کرشن جی سولہ کلا لے کے آئے پر نرنکار کی ساری شکتی کا مالک پیار نال سارے آخو بانی لکھا آنند کلا میری گنتی ملتی کوئی جس طرح واحگرو بےنت ہے اس کی شکتی بھی بےنت ہے اس شکتی کو لے کے عرشوں کو ہرشوں کے مات لوگ دے جیوں کی کلیان کرنے واسطے آپ نرمکار میرا تن گرو نانک پاتشاہ بن گیا صاحبان تکیا سنسار روگی ہے مات لوک دے رہن والے انسان سارے روگی کسی نو کوئی دکھ ہے کسی نو کوئی دکھ تو جگت کی حالت نو تک کے حضور اج جا رہے ہیں جا رہا ہے سچا وید اروگی منا نو ارو کرنا دکھی جنتا نو سکھ دے ہمیں روگ مانک کو دن کام روگ مینگل بستی نہ درشت روگ پچ موئے پتنگا ناد روگ کھپ گئے کرنگا حضور کے اندر جو جو دیش ہے سو سو ہوتی ہر کوئی رو جو دیش ہے سو سو روکی بالی روے نائے بھتار نانک دکھیا سب کسی نے کوئی دکھ لگا ہے کسی نے کوئی جی کو مایا نہیں ہے وہ بھی دکھی کو بہتی آ گئی ہے وہ بھی جہد کو مایا نہیں وہ بھی رات دن ہائے مایا کی کلپنا چاہیے جی کسی کو بہتی آ گئی ہے وہ بھی حضور بانی فرماؤں جس گرہ بہتی تس گرہ چنتا جی کو نہیں وہ مایا چاہتا جی کسی کو بہتی آ گئی ہے انہوں نیند نہیں کہ کدھرے مایا دے لالچ چور آ کے میرا سر ہی نہ وڑ دے انہوں رات نیند جس گرہ بہتی تس گرہ چنتا جس گرہ تھوڑی سو پھرے اور بنتا جہد کو نہیں وہ بھی دکھی جہد کو ہے وہ بھی دکھی جر پتر نہیں ہے وہ بھی دکھی رات دن ارداسا کرتا ہے واحگرو میرے پتر کی بات پر کئی پتروں تو بھی تنگ ہے تیری ساس کرنے جہے گھر پتر نہیں وہ بھی دکھی جی پتر نلائک ہو گیا ہے ماتا پتا تن دکھی جہے گھر ہے وہ بھی دکھی جہے گھر میں کوئی چودھر سے مان وڈیائی واسطے پرو نہ ساری دنیا جو دیش ہے سو سو روگی کسی نو تن کا روگ لگا ہے کسی نو من کا روگ لگا اروپ کون
इस दुनिया में आरोप पाने तो हजूर फरमाते हैं जो जो दिशा सो सो रोगी रोग रहित मेरा सतगुरु आरोग सतगुरु आरोग कौन है प्यार नाल सारे आखो तनगुरु अज आरोग दाता दुनिया नो आरोग करने वास्ते जा रहे पिछे मर्दाना मोडे ते रवाब भरे सोचा ते दलील तुरिया जाए मर्दाना सोचता है पता नहीं मालिक किधर का काफी समय हो गए तुरे ही जाने उन्होंने लोग बुरा भी कह मंदा भी कह पर वो अपने सच्चे रस्ते पे चलते ही नहीं पर उदास ना मरदाने काबर ना तू कहो मेरा निरंकार एदा भी पलट मरदाने ने कहा महाराज इस पापी का पलट जे मेरा बोले या रब सुनदा होवे मैं तो कहांगा संकारी नु रब उथे बारे जिथे पानी ना नसीब हो ना मरदाने तू कीर्तन करना तेरी रचना ते गुरबाणी का वास है जिथे गुरबाणी का वास है उथे निरंकार का वास है प्रधानी कहो मेरा निरंकार एदा भी भला बाबा एदा भला हजूर कह लगे हां मरदाने तू कहो मेरा वाहिगुरु एदा भी भला बुरे नाल सब बुरी करेंगे माफ करन के सियाने बुरे नाल फिर नेकी करनी ए गुरु नानक ने प्रधानी साडा तीजा वचन दे मोड़ न तू ही कहो मेरा निरंकार दा भला करे ते मेरे सिख भी वाहिगुरु की अरदास करया करनगे ते की कहणगे नानक नाम चढ़दी कला तेरे पाणे सरबत ते सरबत दा भला पगड़ वाला दुनिया च कोई आया है तो मेरा धन गुरु नानक साहब सारिया साहबा ने बाणी किया सबे जी संभाल सबे जी संभाल अपनी मेहर कर गुरु ने सारिया का पलन गुरु नानक क्यों वड्डा है धन गुरु नानक पातशाह क्यों सारिया तो वड्डा है पहली साल सिंह धन गुरु नानक पातशाह जी ने सारे नाल प्यार किया आओ तेरी पढ़ी